0: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज पीर है रबीउस्सानी की 29 और अक्टूबर की 12 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नुम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर ने स्पेन के बादशाह फिलिप शशम और आवाम को मुल्क के कौमी दिन के मौके पर मुबारकबाद दी है। नायब वज़ीर आज़म ने कहा है कि पाकिस्तान मक्का मुश्तरका दिफाई माहदे के मुताबिक सऊदी अरब की खुद मुख्तारी, इलाकाई सालमियत और सलामती के तहफ्फुज़ के लिए अपने अज़्म पर मजबूती से कायम है। उमूर दाखिला के वज़ीर मुमलकत ने कहा है कि हुकूमत खैबर पख्तूनख्वा में जल्द अज जल्द हालात मामूल पर लाने के लिए हर मुमकिन कोशिश करेगी। पाकिस्तान, सऊदी अरब, मिस्र और तुर्की पर मुश्तमिल R4 ग्रुप ने सऊदी अरब के खिलाफ हौसी मलेशिया के जारी हमलों की शदीद मजम्मत की है। मारूफ शायर मुस्तफा जैदी की 56वीं बरसी आज मनाई जा रही है। और रात रावलपिंडी में 3 मैचों की सीरीज के दूसरे बैन अल-अक़वामी T20 क्रिकेट मैच में पाकिस्तान ने श्रीलंका को 82 रन से हरा दिया। और अब खबरें तफसील के साथ। सदर आसिफ अली जरदारी ने स्पेन के बादशाह फिलिप शशम और हस्पानी आवाम को मुल्क के कौमी दिन के मौके पर मुबारकबाद दी है। अपने तहनियती खत में सदर ने कहा कि पाकिस्तान स्पेन के साथ बाहमी खैर सगाली और तामीरी रवाबित पर मबनी देरीना दोस्ती को कदर की निगाह से देखता है। उन्होंने कहा कि दोनों ममालिक के दरमियान बढ़ते हुए तजारती और सरमायाकारी के ताल्लुकात, काबिल तजदीद तवानाई, ज़राअत और इंफॉर्मेशन टेक्नोलॉजी के शोबों में करीबी तआवुन समेत जामियात, मुहक्किकीन और कारोबारी इदारों के दरमियान रवाबित को भी मजीद मजबूत बनाने के वसी मौके फराहम करते हैं। सदर आसिफ अली जरदारी ने स्पेन में मुकीम पाकिस्तानी बरादरी को भी दोनों ममालिक के दरमियान एक अहम राबता करार दिया। उन्होंने कहा कि पाकिस्तान और स्पेन मौसमियाती तब्दीली के असरात से निमटने, पायदार तरक्की और बैन अल-अक़वामी अमन समेत मुश्तरका दिलचस्पी के उमूर पर अक़वामी मुत्तहिदा और दीगर कसीर जहती फोरम्स पर करीबी तआवुन कर रहे हैं। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने कहा है कि वो रियाज के शाह खालिद बैन अल-अक़वामी हवाई अड्डे पर हौसियों के हमले में 6 पाकिस्तानी बाशिंदों के जख्मी होने पर बेहद गमज़दा हैं। सोशल मीडिया एक्स पर एक बयान में वज़ीर आज़म ने जख्मियों की जल्द सेहतयाबी के लिए दुआ की और कहा कि रियाज में पाकिस्तानी सिफारतखाना सऊदी हुकाम के साथ करीबी राबते में है और मुतासर खानदानों को हर मुमकिन मदद फराहम कर रहा है। उधर सोशल मीडिया एक्स पर इसहाक डार ने एक पोस्ट में कहा कि पाकिस्तान मक्का मुश्तरका दिफाई माहदे के मुताबिक सऊदी अरब की खुद मुख्तारी, इलाकाई सालमियत और सलामती के तहफ्फुज़ के लिए अपने अज़्म पर मजबूती से कायम है। वज़ीर आज़म यूथ प्रोग्राम के चेयरमैन राना मशहूद अहमद खान ने कहा है कि पाकिस्तान के नौजवान सियासी एहतजाज के बजाय इस्तेहकाम, तरक्की और माशी मौके की फराहमी के खाहां हैं। लाहौर में मुस्लिम लीग नून के कारकुनों से खिताब करते हुए उन्होंने कहा कि मुल्क तरक्की के एक नए दौर की तरफ बढ़ रहा है और पाकिस्तान को गैर मुस्तहकम करने की साजिशों को कामयाब नहीं होने दिया जाएगा। राना मशहूद अहमद खान ने कहा कि पंजाब ने हमेशा खैबर पख्तूनख्वा समेत दीगर सूबों के लोगों का खैर मकदम किया है जो यहां सेहत, तालीम और कारोबारी सहूलियात से मुस्तफीद हुए हैं। उन्होंने कहा कि आलमी सतह पर पाकिस्तान की हैसियत बेहतर हो रही है और कई ममालिक इसे इलाकाई अमन और इस्तेहकाम के फरोग में एक अहम शराकत दार समझते हैं। खैबर पख्तूनख्वा के गवर्नर फैसल करीम कुंडी ने सूबे में अमन, सलामती, इस्तेहकाम और तरक्की की बहाली के अज़्म का इरादा किया है। पेशावर में खैबर पख्तूनख्वा की नौ तश्कील शुदा मुशावरती कौंसिल के इफ्तिताही इजलास से खिताब करते हुए उन्होंने कहा कि मुल्क खुसूसन खैबर पख्तूनख्वा में गैर मामूली सूरत हाल के पेश नज़र आइन के तहत बाज जरूरी इकदाम किए गए हैं। फैसल करीम कुंडी ने कहा कि रियासत की अमलदारी मजबूत बनाना और सूबे से दहशतगर्दी का खात्मा हुकूमत की तरजीह है। उन्होंने कहा कि बेहतर वसाइल, तरबियत, जदीद टेक्नोलॉजी और इंटेलिजेंस मुआवनत के जरिए पुलिस और महकमा इंसदाद दहशतगर्दी की इस्तेदादकार बढ़ाई जाएगी। गवर्नर ने कहा कि आवाम के लिए खिदमात की फराहमी हुकूमत की अहम तरजीह रहेगी जिसके तहत सरकारी अस्पतालों, स्कूलों, सड़कों और बल्दियाती सहूलियात को बेहतर बनाने समेत सेहत, तालीम, रोजगार, इंसाफ और दीगर बुनियादी खिदमात तक आवाम की रसाई बेहतर बनाने पर तवज्जो मरकूज की जाएगी। گورنر خیبر پختونخوا فیصل کریم کلی نے پشاور میں سلامتی سے متعلق خصوصی اجلاس کی صدارت کی، جس میں صوبے میں سلامتی کی مجموعی صورتحال اور دہشت گردی کے خطرات کا تفصیلی جائزہ لیا گیا۔ اجلاس میں اس عزم کا اظہار کیا گیا کہ پولیس محکمہ انسداد دہشت گردی اور قانون نافذ کرنے والے اداروں کو مزید مستحکم بنایا جائے گا۔ اجلاس کو بتایا گیا کہ ایمرجنسی کے نفاذ کے بعد صوبے بھر میں مجموعی صورتحال پر امن اور معمول کے مطابق رہی۔ اس موقع پر گورنر نے کہا کہ وہ اور نو تشکیل شدہ مشاورتی کونسل قانون نافذ کرنے والے اداروں اور سیکیورٹی فورسز کو تمام ممکنہ تعاون اور مدد فراہم کرنے کے لیے ہر وقت دستیاب ہیں۔ فیصل کریم کلی نے صوبے میں سلامتی کی مجموعی صورتحال اور دہشت گردی کے خطرات کا جائزہ لینے کے لیے انسداد دہشت گردی سے متعلق صوبائی اپیکس کمیٹی کا پہلا اجلاس بھی آج طلب کیا ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ امور داخلہ کے وزیر مملکت طلال چودھری نے اس اعتماد کا اظہار کیا ہے کہ خیبر پختونخوا میں ایمرجنسی کے نفاذ کے بعد سلامتی کی صورتحال جلد معمول پر آ جائے گی۔ ایک انٹرویو میں انہوں نے کہا کہ اس اقدام کا کوئی سیاسی مقصد نہیں ہے اور وفاقی حکومت کا بنیادی مقصد دہشت گردی کا خاتمہ اور حالات معمول پر لانا ہے۔ طلال چودھری نے کہا کہ حکومت جلد از جلد حالات معمول پر لانے کے لیے ہر ممکن کوشش کرے گی۔ انہوں نے واضح کیا کہ حکومت نے صوبے میں سیاسی قدم جمانے کے لیے یہ ذمہ داری نہیں سنبھالی۔ انہوں نے کہا کہ صوبائی حکومت اپنی ذمہ داریاں پوری کرنے میں ناکام رہی اور اس نے سلامتی کی صورتحال کو سیاسی مقاصد کے لیے استعمال کیا۔ پاکستان، سعودی عرب، مصر اور ترکیہ پر مشتمل آر فور گروپ نے سعودی عرب کے خلاف حوثی ملیشیا کے جاری حملوں کی شدید مذمت کی ہے۔ ایک بیان میں گروپ نے اس بات کا اعادہ کیا ہے کہ یہ حملے بین الاقوامی قانون اور سعودی عرب کی خود مختاری اور علاقائی سالمیت کی صریحاً خلاف ورزی ہیں۔ گروپ نے سعودی عرب کے ساتھ یکجہتی اور حمایت کا اعادہ کرتے ہوئے کہا کہ وہ اقوام متحدہ کے منشور اور بین الاقوامی قانون کے مطابق سعودی عرب کی سلامتی، خود مختاری، علاقائی سالمیت اور وہاں کے باشندوں کے تحفظ کے لیے ان حملوں کا مقابلہ کرنے اور ان کی روک تھام کے لیے کیے جانے والے تمام منصفانہ اقدامات کی حمایت کرتا ہے۔ گروپ نے ان حملوں کے نتائج اور علاقائی اور بین الاقوامی امن اور سلامتی کو خطرے میں ڈالنے والے کسی بھی اثرات کی مکمل ذمہ داری حوثی ملیشیا پر عائد کی۔ گروپ نے ان حملوں کو فوری اور غیر مشروط طور پر بند کرنے کا مطالبہ کیا۔ غزہ کے جنوبی علاقے خان یونس پر اسرائیلی فضائی حملے میں 4 فلسطینی شہید اور متعدد زخمی ہو گئے ہیں۔ طبی ذرائع کا کہنا ہے کہ 7 اکتوبر 2023 سے جاری اسرائیلی جارحیت کے نتیجے میں غزہ میں شہید ہونے والے فلسطینیوں کی تعداد 74,377 ہو گئی ہے، جبکہ 1,75,398 افراد زخمی ہو چکے ہیں۔ جبوتی سے یمن جانے والی ایک کشتی ڈوبنے کے واقعے میں 15 بچوں سمیت 139 تارکین وطن ہلاک اور 116 سے زائد لاپتہ ہو گئے ہیں۔ کشتی میں 300 سے زائد افراد سوار تھے۔ جبوتی نے اقوام متحدہ کے نقل مکانی کے بین الاقوامی ادارے کے سربراہ الیگزینڈر کوئک نے ایک بیان میں کہا ہے کہ کشتی ڈوبنے کے واقعے میں 80 سے زائد افراد محفوظ رہے۔ معروف شاعر مصطفیٰ زیدی کی 56ویں برسی آج منائی جا رہی ہے۔ وہ 10 اکتوبر 1930 کو برطانوی ہندوستان کے شہر الہ آباد میں پیدا ہوئے۔ انہوں نے شاعری کے متعدد مجموعے تصنیف کیے، جن میں زنجیریں، روشنی اور شہر آزر شامل ہیں، جبکہ ان کی آخری کتاب کوہ ندا ان کی وفات کے بعد شائع ہوئی۔ وہ 1970 میں آج کے روز 40 سال کی عمر میں کراچی میں انتقال کر گئے۔ رات راولپنڈی میں 3 میچوں کی سیریز کے دوسرے بین الاقوامی T20 کرکٹ میچ میں پاکستان نے سری لنکا کو 82 رن سے ہرا دیا۔ پاکستان نے پہلے بیٹنگ کرتے ہوئے مقرر 20 اوورز میں 3 وکٹوں کے نقصان پر 215 رنز بنائے۔ جواب میں سری لنکا کی ٹیم 20 اوورز میں 7 وکٹوں کے نقصان پر 133 رنز بنا سکی۔ معاذ صادق کو میچ کا بہترین کھلاڑی قرار دیا گیا، جنہوں نے صرف 51 گیندوں پر 96 رنز بنائے۔ سیریز کا تیسرا اور آخری میچ کل راولپنڈی میں کھیلا جائے گا۔ میچ شام 6 بجے شروع ہوگا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹے کے دوران ملک کے بیشتر علاقوں میں موسم خشک رہے گا۔ تاہم بالائی علاقوں میں مطلع جزوی طور پر ابرآلود رہنے، جبکہ کشمیر، گلگت بلتستان، بالائی خیبر پختونخوا، خطہ پوٹوہار اور شمال مشرقی پنجاب میں رات کے اوقات میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد اور کوئٹہ 19 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 20، کراچی 28، گلگت 12، مری 11 اور مظفرآباد 18 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں موسم جزوی طور پر ابرآلود اور خشک رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر میں 13 ڈگری سینٹی گریڈ، جموں 22، لہ 1، پلوامہ، اننت ناگ اور بارہ مولہ 12، جبکہ شوپیاں میں 11 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: اوکے جناب، ویلکم بیک ونس اگین، ایک دفعہ پھر خوش آمدید. ون انٹرنیشنل سن رہے ہیں آج کے بھی آپ کے ساتھ ہیں. 1:26 ہوئے چاہتے ہیں، 13 اکتوبر ہے، 2026 ہے، منگل کا روز شروع ہو چکا ہے اور آج پیر کی رات ہے. اور اتنی زیادہ الگ الگ ڈائیورژن پہ گفتگو ہو رہی ہے کہ مجھے لگ رہا ہے کہ یار موضوع تو کہیں نا فیڈ آؤٹ ہو گیا ہے، اور ایسا ہے کہ بس غائب ہی ہو گیا ہے کہیں جس موضوع پہ ہم نے آج آغاز کیا تھا. اور آج میں نے فیس بک کامنٹس بھی نہیں رکھے، لیکن کالز بھی ذرا نہیں لی جا رہی ہیں. یار اتنی باتیں ہو رہی ہیں نا آج، بہت باتیں نہیں ہو رہی ویسے. خیر، میرے ساتھ 4471 کے اوپر نیہا فاطمہ ہیں اور مری سے ہیں، اور انہوں نے ایک او ایس ٹی کی فرمائش کی ہے کہ آپ او ایس ٹی لگا دیں. تو نیہا، میں نے بالکل کیو کر لیا ہے. میں آپ کو جب نیا گانا، اب اس کے بعد جو میں ٹریک پلے کروں گا نا، تو آپ والا پلے کروں گا، ٹھیک ہے؟ سبیہ جاوید میرے ساتھ راول پنڈی سے ہیں، ربی راجپوت ہیں، کومل ہے میرے ساتھ جو یو ایس اے سے پروگرام سن رہی ہیں، اور اکرا ہے میرے ساتھ. اس کے علاوہ صبا ہے میرے ساتھ ہری پور سے پروگرام سن رہی ہیں، عائشہ اسلام آباد سے ہیں، امن مغل ہیں اسلام آباد سے، عشرت ہے میرے ساتھ مری سے، اور غانیہ صدف ہیں اسلام آباد سے، بسمہ میرے ساتھ ہیں جی بحریہ سے سن رہی ہیں، زینب سرگودا سے سن رہی ہیں، ربیہ نسیم میرے ساتھ کراچی سے ہیں، آمنہ سرور میرے ساتھ کراچی سے ہیں، خدیجہ پرویز ہیں اس وقت سیالکوٹ سے، سنا ہیں بیٹا بات سے سن رہی ہیں، اسما ہے میرے ساتھ ملتان سے. تھینک یو سو مچ ایوری بڈی. اور کالر میرے ساتھ کون ہے جی؟ السلام علیکم.
1: وعلیکم السلام، کیسے ہیں سر؟
0: میں اچھا ہوں، آپ بتائیے، آپ کیسے ہیں، مزاج کیسے ہیں آپ کے؟
1: سر بالکل ٹھیک ٹھاک، آپ کی دعاؤں کا طلبگار ہوں. یہ ملک عرفان بات کر رہا ہوں، منڈی بال دین
0: جی. عرفان صاحب،
1: آج تو خرم بھائی کیا بات ہے یار، مختلف مطلب نا آپ ایک کالر کو سمجھا رہے ہیں، یقین کریں مزہ آ رہا ہے. مطلب ہر ایک کالر کی بات سے نا کچھ نہ کچھ سیکھنے کو مل رہا ہے.
0: اب آپ کی کال کا امتحان ہے کہ آپ سے کیا سیکھنے کو ملے گا.
1: سر اگر ٹاپک پہ بات کروں پھر تو مطلب میں پہلے وہ آپ کو بتا چکا ہوں بھائی، ٹاپک ہیں آپ کے دو، تو دوسرے پہ بتا دیتا ہوں.
0: ٹاپک ایک ہی تھا لیکن آپ نے دو بنا لیے، بلکہ دو نہیں بہت سارے بنا لیے.
1: نہیں نہیں مطلب جو آپ نے شو کیے تھے میں تو ان کے بارے ہی سوچ کے آیا تھا. پہلا تو وہ مطلب آپ نے مجھے بتا دیا تھا آپ ایسے ہیں ایسے ہیں ایسے ہیں،
0: اچھا
1: وہ تو میں آج آپ سے نہیں پوچھوں گا. لیکن آپ نے جو کہا تھا نا کہ کچھ لوگ ہوتے ہیں کہ مطلب وہ دکھنے میں کچھ ہوتے ہیں لیکن بعد میں کچھ ہوتے ہیں،
0: ایسا تو
1: ہے. وہ ہمارے یہاں ایک مطلب لڑکی تھی تو ان کا رشتہ ہوا، تو مطلب نا ہمارے علاقے میں تو ان کو مطلب سب گھر والوں نے سوچا کہ یار یہ تو ہمارے گھر کو ایسے چلائے گی ایسے چلائے گی نا کہ ہمیں مطلب ساس نے کہا کہ مجھے ضرورت ہی نہیں پڑنے لگی.
0: کس چیز کی؟
1: رشتہ ہونے کے بعد یار کام تو اس نے کیا لیکن مطلب نا گھر پہ اس کا پورا دھیان نہیں ہوتا تھا، اگر بلی چوچا لے گیا لے جائے خسمن کھائے.
0: اچھا یہ کوئی بہت بہت اچھا. عرفان مجھے نا یہ بہت قریبی گھر کی کہانی لگ رہی ہے.
1: آپ گھر والے آئیں گے تو کر لیں گے.
0: اچھا عرفان یہ مجھے بہت قریبی گھر کی بات لگ رہی ہے، بہت قریبی، بہت کہیں ارد گرد آپ کے بہت قریب ہیں. اوکے چلیں، نہیں مرواتا آپ کو، ٹھیک ہے؟ لیکن میں سمجھ گیا ہوں
1: جی،
0: لیکن میں سمجھ گیا ہوں.
1: ہاں تو سمجھ گیا. تو مطلب نا وہ کچھ لوگ ایسے ہوتے ہیں جو یقین کریں واقعی پہلے اس میں کچھ اور ہوتا ہے.
0: ہاں ہاں ہاں یہ ہو گئی نا بات،
1: تو یہ ہو جائے گا وہ ہو جائے گا، لیکن بعد میں بندہ پچھتاتا ہے کہ یار یہ ہم نے کیا خرید لیا.
0: ہاں کوئی بات نہیں، آپ نے ایڈجسٹ کرنا ہے، ٹھیک ہے؟ فٹافٹ کریے گا کیونکہ وقت دیکھیں، وقت کا احساس کرنا.
1: بالکل آپ کا نہیں لوں گا، وہ تھوڑی سی بات. آج میرا ایک دوست ہے عدنان، ان کی شادی تھی آج، مطلب وہ نا مطلب ولیمہ تھا، تو اگر آپ ان کے لیے کوئی گانا چلا دیں گے نا تو آپ کی بڑی مہربانی ہوگی. وہ بھی اس وقت دونوں آپ کو سن رہے ہیں.
0: اچھا دونوں سن رہے ہیں، عدنان صاحب اور عدنان صاحب کی وائف ہے نا؟
1: جی بالکل، وہ آپ کو سلام بھی کہہ رہے تھے تو آپ نے ان کو کوئی گانا نام لے کر ضرور ڈیڈیکیٹ.
0: چلو ٹھیک ہے، اس کے بعد میں ان کو گانا سناؤں گا ساحر علی بگا اور افشاں فواد کی آواز میں، ٹھیک ہے؟ وہ ان کے نام کروں گا. ٹھیک ہے، اوکے جی، اللہ حافظ. اوکے جی، ایک اور کالر لیتے ہیں اور پھر آپ کو گانا سناتے ہیں جی، اور پھر آ کے میں بہت ساری کالیں لوں گا میں. السلام علیکم.
2: السلام علیکم.
0: وعلیکم السلام.
2: کیسے ہیں خرم بھائی؟ ٹھیک ہیں، خیر و عافیت سے. عاشق مزاج بول رہا ہوں لاہور سے.
0: عاشق مزاج بول رہے ہیں؟
2: جی جی.
0: عاشق مزاج تیریاں اکھاں ودو ودیاں. اچھا پہلی دفعہ کال کیا آپ نے؟
2: نہیں نہیں نہیں نہیں، جب آپ فیس کا امتحان لے رہے تھے آپ نے بولا تھا، میں نے بولا تھا میں آپ کو کون بتاتا ہوں، آپ نے بولا تھا کچھ فائل پسند ہے، میں وہی بندہ ہوں بھائی.
0: अच्छा आप वही बंदे हैं, चलें तो बताएं जी आशिक मिजाज क्या बताएंगे आप? आप बोले आपका नाम किसने रखा है आशिक मिजाज?
2: अच्छा मैं आपको बेसिकली बताऊं, आशिक मजार के नाम से मैं फेमस हूं, मैं सोशल मीडिया पे काम करता हूं, टीवी
0: हाँ
2: पे भी आता रहता हूं, लेकिन मैं आपको शौक से सुनता हूं और निशान को।
0: अच्छा ओके चलें ठीक है जी,
2: जी
0: थैंक यू।
2: अच्छा मैं अपनी स्टोरी शेयर आपसे करनी थी।
0: फटाफट करिएगा, वक्त बहुत कम है।
2: मैं यही बताना चाहता था, मतलब मेरे घर वालों ने मेरी शादी कर दी थी 2021 में ना, तो सर मैं तो मिडिल क्लास फैमिली से बिलोंग उस टाइम करता था, तो लेकिन वो बैंक में जॉब करते थे। ये हुआ कि फिर शादी के बाद 2 साल तो हमारी सही चली है, लेकिन उसके बाद ताने वगैरह अच्छा अभी तक तो अल्लाह माफ करे वापस ही नहीं आई है।
0: अच्छा तो आपकी नहीं बन पाई फिर?
2: नहीं नहीं बस यही कहना चाहता हूँ तमाम सुनने वालों से, यार जितना पांचा हो ना उतना पाँव फैलाना चाहिए। अगर आपको माँ बाप भी बोलते हैं ना यार वो मेरी लड़की है, ये है वो है, मतलब अच्छी है, आप यार बोली मारे उसको, आप बोले भाई मैंने अपने बस जितना मेरे पास है मैंने अपनी मुताबिक ही करनी है
0: बस। और मैं समझता हूँ इसमें मैं एक और चीज आशिक मिजाज साहब ऐड कर दूं कि आपको मर्द जो है ना उसको अपनी हैसियत से थोड़ी कम हैसियत में ही शादी करनी चाहिए, ताकि जो उसके घर में आए वो खुश हो, कि वो अगर उसकी लाइफ बेटर होगी ना आपके घर में आके तो वो आपके साथ खुश रहेगी, और जब वो खुश रहेगी तो आपको खुश रखेगी।
2: मैंने तो पूरी कोशिश की थी इसकी ख्वाहिशात को पूरा कर सकूं, जर तो अल्लाह माफ करे उसके आसमान छूते थे जो उसकी फरमाइशें थी, लेकिन फिर भी बस डिवोर्स मैंने अभी तक नहीं दी।
0: चलें बस हम दुआ करते हैं कि अल्लाह ताला आपके दिलों में मोहब्बतें पैदा करे, अल्लाह ताला उनके दिल में भी मोहब्बत पैदा करे और आपके दिल में भी कायम रखे और आपका एक पैचअप हो जाए, हम तो दुआ करते हैं। ठीक है चलें, ये नाम बदल दें, अगर आपने ये नाम ना बदला ना तो फिर तो उन्होंने बिल्कुल नहीं आना वैसे।
2: नहीं नहीं नहीं मैं बदल लूंगा आप। अच्छा उसको उसका नाम है सनम नाम है उसका, उसको अगर वो उस तक आवाज आपकी जा रही है, बेसिकली वो मेरे साथ ही तो ऐसे सुनती होती थी।
0: अच्छा
2: तो उस तक आवाज जा रही है तो उससे रिक्वेस्ट करें मेरे साथ सुलह करें।
0: चले ठीक है,
2: बहुत परेशान।
0: ठीक ठीक आशिक साहब, मैं अभी सनम को ना बड़ी बड़ी दिल से रिक्वेस्ट करता हूँ।
2: आपने गाना भी मेरे लिए प्ले करना है नुसरत फतेह अली खान साहब का है, मेरा गम और मेरी खुशी
0: तुम ही हो मेरा गम,
2: प्ले कर देना मेहरबानी होगी।
0: चले ठीक है मेरे भाई, अपना ख्याल रखें, बाय बाय, अल्लाह हाफिज। ओके जनाब ओके। और सनम मैं आपसे ये कहना चाहूँगा कि आपके जो सनम है ना वो आपसे बहुत प्यार करते हैं, और लिटरली उस भाई की बातों से लग रहा था कि वो बहुत मोहब्बत करते हैं आपसे, और अगर आपको उनसे कोई ग्रीवेंसेस हैं कोई परेशानी है डेफिनेटली होती हैं, और जब आपका स्टेटस आपस में मैच ना कर रहा हो तब भी बहुत होती हैं, लेकिन याद रखिए कि आपका जो लाइफ पार्टनर होता है ना ज़िंदगी में सबसे खूबसूरत जो रिश्ता है और सबसे कीमती जो रिश्ता है ना वो आपका लाइफ पार्टनर ही है, जो आपके साथ आखिर तक चलता है। और अगर आप ज़िंदगी में जो दौलत है इसने भी फेड आउट हो जाना होता है, दोस्तों ने भी फेड आउट हो जाना होता है, जितनी मर्जी आप कह लेना कि आपके पास दौलत है सेहत है खूबसूरती है ये सब ख़त्म हो जाता है, और आखिर में जो आपका साथ निभाता है ना वो आपका लाइफ पार्टनर ही होता है। और अगर आप किसी ऐसे लाइफ पार्टनर को जो आपसे अगर हैसियत में कम है आपको लगता है दुनियावी एतबार से उसका साथ आप निभाते हैं ना और उसके साथ आप चलते हैं, तो वो आपका आखिर में जब आपके बुढ़ापा होता है या जो आपका आखिरी वक्त होता है ना उसको वो ये सारी बातें याद रहती हैं, उसका वो रिगार्ड करता है, और वो जो आपको मोहब्बत दे सकता है ना वो शायद कि वो ना दे पाए जो अपना पूरा पा रहा हो। ठीक है तो अगर अल्लाह ने आपका हैंड ऊपर रखा है ना सनम, अगर आप अपर हैंड है तो आप कोशिश करके एक दफ़ा देख लीजिए, और आप मेरी इस बात को आजमा के देख लीजिए कि आपको ज़िंदगी में शायद के बहुत कुछ पे करने के बाद भी वो ना मिले जो आपको यहाँ मिल जाएगा। तो आपसे रिक्वेस्ट है कि आप इस भाई से पैचअप करें, क्योंकि ये भाई आपसे वाकई बहुत प्यार करता है, और ऐसा प्यार करने वाला शायद आपको ना मिले। और इस दुनिया में बहुत सारी ऐसी ख़वातीन हैं जिनके पास दौलत बहुत ज़्यादा होगी, जो मुझे इस वक्त सुन भी रही होंगी, उनके पास दुनिया की हर आसाइश होगी, लेकिन उनके पास एक मोहब्बत करने वाला शौहर नहीं है, और वो कहती हैं यार कि काश के कोई ऐसा इंसान हो जो हमारे साथ मोहब्बत करने वाला और मुखलिस हो, बाकी सब कुछ हम पूरा कर देंगे, सिर्फ एक मुखलिस और एक प्यार करने वाला शौहर मिल जाए। तो उसकी कमी जो है वो कभी भी पूरी नहीं हो पाती, और बहुत कोशिश करने के बावजूद नहीं मिल पा रहा होता, तो आपके पास मौजूद है, बाकी चीज़ें ख़त्म हो जाने वाली हैं। मैं आपको ये बरमला कह रहा हूँ और बड़े वसूख से कह रहा हूँ, ये जो कुछ आपके पास है ना एक चुटकी की मार है, सिर्फ एक चुटकी। अल्लाह ने अगर किसी बात पे आपको पकड़ लिया ना, और कहते हैं शोहर तो वैसे भी मजाजी खुदा होता, और अगर मजाजी खुदा के हक में आप कहीं किसी जगह पे पकड़ी गई ना, तो आपके पास अगर इस कारून के खजाने भी हुए ना, तो उनकी कुंजियों का भी कहीं कुछ पता नहीं चलना, और उसने भी कहीं समंदर की तह में डूब जाना। और जब अल्लाह बादशाह से फकीर करता है तो एक लम्हा नहीं लगाता, और जब फकीर से बादशाह करता है तो तब भी एक लम्हा नहीं लगाता। तो ये ना हो कि कभी किसी ज़िंदगी के मोड़ पे ये भाई बादशाह हो, और अल्लाह ना करे ऐसा कि आपको पछताना पड़े किसी वक्त पे। तो या बहुत सारी ऐसी बातें जो मेरे अभी दिल में आ रही है, लेकिन मैं आपको ऑन एयर कहना नहीं चाहता, लेकिन बस आपसे रिक्वेस्ट है कि आप इस भाई से पैचअप कीजिए। खैर जी, गाना सुनाते हैं। गाना है फरमाइश है जी, ये फातिमा की, नेहा फातिमा इस वक्त सुन रही हैं, आपके नाम करते हैं, और इससे पहले एक भाई आए थे उनके नाम करते हैं जी। स्पेशली ये है नेहा फातिमा का, क्योंकि उन्होंने मैसेज किया है 4471 पे।